0: अस एक अजमल अजमल कता जानले मतलब तो शायर हुए का ना मतलब जानले तखल्लुस सक देले
1: जे शायर हुए
0: और तखल्लुस
1: बीमार
0: ना ना सही सही तो तखल्लुस
1: सही तखल्लुस
0: हां हां ओ गोरा
2: हां वाह मैं तने पिंजो में डूबो दे ज्यादा तगड़ी
0: सही तखल्लुस जन कैसे
2: ककड़
0: पस ककड़ पगम ककड़
1: आओ का ना का हां
0: उदास
1: उदास
0: एमन उदास को मना शिव यार खान द माइक के खाने तो ना हिट के खाने रे यार ने का ताकत है डॉक्टर कार के अगर बच्चे खंडा करो ना माइक ने मुखलाब हमारे पति माइक के खाने के रोने यार को परख ने का ना मनी कर दे खुदर तो सुम कुम फजल हो रहे दान मोरा द दी माइक पर डिर द दी माइक पर दी उसूल बने गोरे उसम डिर दुनिया
1: के चलाने पे
0: अब उस माँ बिलाल सुम रजान तो सोई चेरे माँ खुदा टोले दुनिया उड़ा निकले अब उस प्रोग्राम चुमुंगे कोल बिलाल बच्चे बाज अवकात बाज खबर को माइक बेकले दीजिए तेल आला लेकले अलग ताच द रेडियो सर तालुक दे नुस्ताद दी माइक सर तालुक दे
2: बिल्कुल
0: कत पति के टेस्ट टू स्टे के ना
1: हम पति के राज बिल्कुल जराश
0: तमने
2: लगे सर ला मा परुन म यो ड्यूटी ऑफिसर ज मंग सा मागते खबर ओकड़ला मैं कल से रेडियो की ओ कस प्रोग्राम कई का ना अक्सर ला गो हर चाचा या बल यो कस चिकम दे चेयर औड़ी या पिकौड़ी रौड़ी या समोसे रौड़ी या कूल ड्रिंक्स रौड़ी نشیدہ کله یو آر جے تا کی دینو تا سوچا کله پکیټ رانه نوزی نو تا سوچ تک تم پوی خلکو تو کی جنن نو چپ چپ
0: نا نا
2: پری د خدای مسلمان جراشی چې پتہ لګی
0: کتی خبرې ور دو
1: کار کی تا سانو تا پتہ لګی چې را چې ولا را لې پوی شه
2: نکې لکه مطلب دا یو نیچرل کی او بس کی ایک دم بزان
1: تا چا ولا را دن شو پوی شه نه دا اقصد دا خبره نه ده
0: چې کله ما تو ګره هغه وخت نشته مون سره اوري هغه وخت مون سره نشته دی دا مور چې هغه لیسنر زوم نشته دی
2: بالکل بالکل
0: دا دم پوی
2: هغه مینی والا خلک هم نشته دی چې په 2011 او 12 کې
0: دا کم چې راته پاتې دي کنه غوډي په مونږ باندې ورسېد نو زما په خیال چې ان شاء الله دی په دې ریډیو نه لاواز مونږ نه لاوبل سوبنه
2: اصل کې اوس هم شته ډېر د مینه ډک او د
0: خلک شته دا کم راته پاتې دي کنه
2: جی هغه دی خو هغه ټول خاموش لسنر دی ډېر خاموش سره چې کوم دی پروګرام اوري بهرحال وخت چې کوم دی د چا انتظار نه کوي لہذا وخت چې کوم دی د یو بل سره شریک کوي مینه محبت په خلوص په وفا سره ژوند تیر کوي یو بل ته مینه ورکوي یو بل ته خلوص ورکوي یو بل ته خندا ورکوي
1: او یو بل اختې مو وخی
2: او یو خبره دا ورسره دا کوم چې دلته په پښتونخوا کې یا دلته په دنیا کې دغه یو کار دی چې کله ته د خپل ځان دپاره د چا د خولې نه دا لفظ اورېدل غواړې چې یاره دا ډېر ښه سړی و نو هغې دپاره به ته مرګ ته ځان تیارې چې کله ته مړ شر سړی به وي چې دا ښه سړی و لهذا په کار دا ده چې د مرګ نه مخکې موږ د یو بل سره مینه خلوص او وفا وکړو د لوی الله په امان
1: د لوی الله په امان
0: د ځان نه راته ډېر خیال ساتي انشاءالله نن سبا پروګرام کې دوباره ملاقات کیږي زمال خوانی واری بیام امینو اخلی I love you so much او اللہ مرو تجندی لرے جی